ايبنو سيم هو عمجا مالكي زو في شايني ترتو فلية بيجي خطير زبون دور بچي ايك انمول اشي اماند विविध दायतूच समृद्धी असा प्राणी पक्षी आणि वनस्पतींचे रक्षण करप म्हळ्यारूच आमच्या स्वतःच्याच अस्तित्वाचे रक्षण करप याच उतरांचो आधार घेत नमस्कार गोवा हे कार्यावळींत तुमचो निरोप घेता हांव चारुशिला. आयचो हो दीस तुमकां सगळ्यांक बरो वचूं ही प्रार्थना.